0: मुन्ना कोबा की है ना के देड़ा ही है
1: अल्हम्दुलिल्लाह मुन्ना आरांगल कालो में देड़ा ही है
0: अफनस देड़ा ही है मुन्ना मुन्ना कौन वड़ा में के दक्का पुंगा था
2: मुन्ना थी है बुरको वेंडा हिंग कमें ने अफन थी कंको लन्ना
1: तिकु दुं हाउ दा है रंगल लाए तिहं मुन्ना एक ही आहो हाल बला फे मुन्ना रकां कंको देन ना है दी मुन्ना वरा उपावे
3: كيرت قرآن جاء الحجرات سورة جاء باربنا آية جاء الله تعالى وحي كربا فاوي يا أيها الذين آمنوا اجتنبوا كثيرا من الظن إن بعض الظن إثم معنى أي إمام وجميستكن تيبا ميهن هيج ترين جنا كنتكا دروة غناشة ಹಮ ಕಶವರುಂ ಬಯಂಹಿ ಅಕಿ ಫಾಫೈ
4: ಕಡಿ ರೇಗನು ನುವಾ ಕಡಿ ತಿರಿಸ್ಮೇಟು ಮೇ ದೀನು ಕ್ಯಾಡು